ये वंग दी दिले वंग रश ये ख्वाशीन जारोक शियार करन बावु ब्रा कुष्टन खुश कुदाइक बिरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای گچو خورتین مه ای لوانین کرد ای گلی کردستان